चमके डगमग डगमग नैया ढोले रिम झिम बादल भरते रामा हो गुन गुन गुन गुन भौरे घूमे झर झर झर झर झरने झूमे छम छम पायल बाजे रामा हो।